आसुक जरा खेलेङ्गोर पाण्डव रेसा बैखारिका मुगिली देवबर्मा ताबुक खोना भएन जामिनी देवबर्मानि खराङ्गो रेचापुङ बिनि रेचापुङनो खानातकजगै कबहरका सञ्जित देवबर्मा सुहेरकाबो कला सतिकामी खमुलुङनि